0: السلام عليكم ورحمة الله وبركاته.
1: وعليكم السلام ورحمة الله وبركاته.
2: فانوز می سلسلہ مولینگا پروگرام کا ہوریہ کو دینہ وس مرحبا میاد وس میساتو گ وار ریت واہ گ تکین اے بہوری میاد میساتو گ ایم اے فورتم کیم میو واہ گ گ نما کمیتی کیمن تیر کم گ نمونا می تی کو دینہ وار گولے واہ کے ایم ہوریہ کو دینہ وس پانے واہ گ وار رنگلن اڈو ہا کون کہل نمونا اے تو می واہ کے پیننی مس واہ گ فشان دیوہ راجے گ ہم ہیمے رشیگا ज़ाविन्ना योनुस किया देखो दिन दिरी उल्लम दिए, एको दिन की वर्ग गया दिराहुमेत तेरीने, ए देखो दिन अब दुवे सुलेनी अतिरि मतीगे हुदु फस्कन मतीगा दुवे रुत्तकंगरा अवीगा मजाको एकुगा वगुतु हेद कुर्मुगए, ज़ाविन्ना की वरंग हालनी खंकमामे दुमा बोडन नुविसना